0: हो 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक झुरीगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण हेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुर

0: र धादिङका बाढ़ी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। यी तीन जिल्ला गएको भदौ 10 विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन्। यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन, झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो। यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीए को आकलन छ। सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ। समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन, बाढ़ीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको छ। विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आएता अस्पतालमा 9 प्रसूति भइसकेका छन्। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच हिजो र अस्ति गरी दुई दिनमा 4 जीवितै उद्धार भएको छ। नुवाकोटको विदुर दश बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजगिरिया थालिसकेको थियो। भोटेकोसी बाढ़ीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सदस्य सम्पर्कविहीन थिए। यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन। बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 सम्पर्कविहीन छन्। नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट एकजना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार त्रिशुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो त्रिशुली 3A कर्मचारी संजय शाह र हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कवीर महर्जन रहनु भएको छ।
1: यसैबीच भोटेकोसी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजरी गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरेको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपड़ा, भाँडाकुँडा र झूलको अभाव छ। होल्डिङ सेन्टरमा 4 अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 बालबालिका र 70 वर्षभन्दा माथिका 2 ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढ़ीपछि जंगलमा बास अन्नपूर्ण पोषणमा खबर छ।
0: रसुवाको भोटेकोसी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
1: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भोटेकोसी बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष प्लान्ट म्यानेजर हुनुहुन्थ्यो, उहाँले

0: त्यहाँ काम गरेको छ वर्ष भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोसी बाढीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सीड डब्ल्यू चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भनास कन्स्ट्रक्सनका 3 रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ्ग भूमिगत विद्युत गृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
1: काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: भर्ना खुल्यो,
3: गुणस्तरीय

0: रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही भदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन दान।
1: अठहत्तर 31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा, चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास, भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार, रोसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवार को प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग।
1: गाँठका कुरा।
5: हिजो आज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन, मोबाइल बैंकिङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रिनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास कोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
6: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै अटाएको छ नोट र सिक्का पनि। अब कल्पना

0: भन्नुहोस् आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिबियाबाट भएको सिक्काको शुरूआत ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो सिक्कामा राजा देवदेवी जनावर र विभिन्न कलाकृति अंकित भए तर तिनको आकार समान थिएन कुनै साना थिए कुनै ठूला कुनै देवटा कुनै बाक्ला त्यसै ताक चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए बीचमा पुवाल भएका चिनिया सिक्कालाई बोरीमा उनेर बोकिन्थ्यो पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नु पर्थ्यो जसो तसो कमाइहालेमा बोकेर हिँड्न पनि औधी डर थियो बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ्यो अब नेपालतिर फर्कौं झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्रीमानङ्क लगायतका सिक्का चलनमा आए पछि तामा चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए मल्लकालमा नेपाल तिब्बत व्यापार बढ्यो नेपाली सिक्का तिब्बतसम्म पुगे भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप छ्याप्ती भयो नेहरू र बारू नेपालमा सराबरी चले नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो विक्रम सम्बत 2002 सदरमुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 नेपाल राष्ट्र बैंक स्थापना भयो नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल सुरु भयो मोबाइल बैंकिङ एटीएम इन्टरनेट बैंकिङ मोबाइल बैंकिङ डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ अर्को खातामा पैसा पठाउने आफ्नो खातामा जम्मा गर्ने सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट अहिले मोबाइल निकाल्नुहोस् क्यूआर स्क्यान गर्नुहोस् बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस् हिजो पैसा बोक्नु र गन्नु पर्थ्यो आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ पैसा हराएको होइन पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ अब अन्त्यमा अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अंक साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै आज हामी स्क्रिनमा देखिने अंकलाई पैसा मानिरहेका छौ पैसा आखिर वस्तु हो कि विश्वास यही प्रश्नबाट सुरु हुन्छ गाँठका कुराको अर्को भाग पैसा आखिर के हो पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौ गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौ
1: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ गएको भदौमा हिमताल फुटेर लेनदेन खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ अर्थमन्त्री डाक्टर सोनी वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब पनि प्राप्त भइसकेको छैन यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्कदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण। मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्दै।
1: पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन समस्या, उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटकमा विपत्ति पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदियो।

0: अब विदेशको खबर. अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्. चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन्. प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एएफपीले जनाएको छ. प्रस्तावमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईएका सबै सदस्य राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ. प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ.
1: अब के खेल खबर. नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्स लीग खप्तर फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ. त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा हिजो बेलुकी भएको खेलमा सगरमाथाले खप्तर फाल्कन्सलाई 3-0 सेटमा हरायो. लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अंक सहित शीर्ष स्थानमा छ. सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो. हिजो भएको अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय शुरूआत गरेको छ. एनभीएलमा आज पनि दुई खेल हुँदैछन्. पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली चिपराज र खप्तर फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ. यस्तै मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ. समूह ए अन्तर्गतको यो खेल कोलालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ. नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ.
0: अब केही खबर संक्षेपमा. गएको भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुशी पनि खोस्यो. रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका महोत्तरी सहित मधेसका 168 जना बाढ़ीपछि सम्पर्कविहीन छन्. पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन. पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ.
1: गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो. महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ. यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ.
0: अब पालो उखानको
1: थुनेको पानी र सुनेका कुरामा विश्वास नगर.
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबर फेरि एकपटक.
1: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास.
0: भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, दुई दिनमा 4 जनाको जीवितै उद्धार. र सुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै.
1: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो. झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा.
0: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दो. इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई.
1: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित. एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै.
0: र अन्त्यमा आजको कार्टुन. गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ. यहाँ निर्देशनका पत्रै पत्र छन्. टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ. अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ? एक टुक्रा कागज ल्याइदेऊ न. यहाँ अर्को निर्देशन फुरियो. आजको काया कैरन सकिएको छ. काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ. आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं. नमस्कार.

0: चिकित्सा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 522 148 र 520 702।

0: कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा 82 स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माण गर्यो। लक्ष्य अनुसार काम भने हुन सकेन।
1: भुटेकोशी बाढीमा परेकाहरूको उद्धार कार्य चल्दै अहिलेसम्म 1344 जनाको शव फेला, करिब 5000 अझै बेपत्ता।
0: गगने खोलामा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई शास्ति।
1: र एनभेलमा आज दुई खेल हुँदै अन्नपूर्ण स्पाइकर र काठमाडौँ रेड्स तथा कर्णाली शिवराज र खत्तर फाल्कन्स भिड्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। साथै तपाईँ रेडियो मातृभूमिबाट दैलेख, त्यसै गरी जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। जाजरकोट भूकम्पबाट प्रभावित 3 जिल्लामा कर्णाली प्रदेश सरकारले 82 स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको पुननिर्माण सम्पन्न गरेको छ। जाजरकोट, रूकुम, पश्चिम र सल्यानमा गरी 67 विद्यालय र 15 स्वास्थ्य चौकी संस्थाको पुननिर्माण गरिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ। 2081 असोजदेखि पुननिर्माणको काम थालेको प्रदेश सरकारले हाल 32 विद्यालय र 12 स्वास्थ्य संस्थाका संरचना पुननिर्माणकै चरणमा रहेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी श्रद्धा बस्यालले विद्यालयमा अधिकतम 75 लाख र स्वास्थ्य संस्थामा 50 लाख रूपियाँ बराबरको लागत अनुमान गरेर पुननिर्माणको काम भइरहेको बताउनुभयो। प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार सम्बन्धित जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयहरूले पुननिर्माणको काम गरिरहेको उहाँको भनाइ छ। प्रदेश सरकारले गत आर्थिक वर्ष 82-83 78 संरचनाको पुननिर्माण गरेको हो भने आर्थिक वर्ष 81-82 3 विद्यालय र 1 स्वास्थ्य संस्था मात्रै बनेका थिए। यस्तै गत आर्थिक वर्षमा जाजरकोटमा 52 विद्यालय र 15 स्वास्थ्य संस्थाको पुननिर्माण गर्ने लक्ष्य रहेकोमा 33 विद्यालय र 7 स्वास्थ्य चौकी गरी 40 संरचनाको पुननिर्माण भएको छ। रूकुम पश्चिममा 43 विद्यालय र 10 स्वास्थ्य चौक संस्थाको पुननिर्माण लक्ष्य राखिएकोमा 27 विद्यालय र 5 स्वास्थ्य संस्थाहरू बनेका छन्। यस्तै सल्यानमा लक्ष्य अनुसार 4 विद्यालय र 2 स्वास्थ्य चौकी भवन गरी 6 संरचनाको काम सम्पन्न भइसकेको छ। गत वर्ष समग्रमा 126 संरचनाको पुननिर्माण लक्ष्य राखिएकोमा 65% भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ। जाजरकोट भूकम्पले जाजरकोट र रूकुम पश्चिमका 45 स्वास्थ्य संस्थामा भवनमा क्षति पुर्याएको थियो। जाजरकोटमा 143 र रूकुम पश्चिममा 49 विद्यालय पूर्ण रूपमा तथा जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको संख्या 296 र रूकुम पश्चिममा 213 रहेको छ। यस्तै भूकम्पमा क्षति भएका 45 जना विद्यार्थीको मृत्यु भएको थियो भने 97 जना घाइते भएका थिए। यस्तै रूकुम पश्चिममा 53,038 विद्यार्थी प्रभावित हुँदा 30 जनाको मृत्यु भएको थियो भने 1 जना घाइते भएका थिए। प्रदेश सरकारले 3 जिल्लामा स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माणका लागि आर्थिक वर्ष 2081-82 50 करोड र गत आर्थिक वर्षमा 42 करोड 10 लाख बजेट विनियोजन गरेको थियो। चालू आर्थिक वर्षमा पुननिर्माण सम्पन्न गर्न थप 14 करोड 50 लाख रकम विनियोजन गरिएको छ।
0: मोटरसाइकल दुर्घटनामा परि वीरेन्द्रनगरमा 1 जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर 9 पिपल डाँडामा मोटरसाइकल डिभाइडरमा ठोकिँदा घाइते भएका 19 वर्षीय जीवन बहादुर साईको उपचारका क्रममा निधन भएको हो। लाटीकोइलीबाट मंगलगढ़ी चोकतर्फ हिँडेका कर्णाली प्रदेश 02002 P 1399 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बराताल गाउँपालिका 4 तरंगाका साईको मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा साईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका साईलाई नेपालगंज स्थित नेहरू अस्पतालसम्म पुर्याइए पनि उपचार सम्भव नभएपछि पुनः सुर्खेत ल्याइएको थियो।
1: उता चाजरकोटको भेरी नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। भेरी नगरपालिका चार स्थित गैरी खालीमा D1J969 नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। गैरी खालीबाट थाप्रेतर्फ जाँदै गरेको जीपको टायर चिप्लिएपछि सड़कबाट करिब 30 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चाजरकोटका प्रमुख बुद्धिसागर पुरीले बताउनुभयो। दुर्घटनामा कुसे गाउँपालिका 8 जनतलाका 29 वर्षीय चालक प्रकाश सिंह ठकुरी र 22 वर्षीय सहचालक भविन्द्र खत्री घाइते हुनुभएको छ। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
0: भोटेपछि बाढ़ीको 11 दिन 2 जनाको जीवित उद्धार गरिएको छ। नुवाकोटको बेत्रावतीमा त्रिशुलीको विनाशकारी बाढ़ीले घर बगाएर पुरिएको 11 दिनमा विदुर नगरपालिका 10 का चण्डिका श्रेष्ठको हिजो जीवितै उद्धार गरिएको हो। यो चमत्कारिक घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई खुशी बनाएको छ। विदुर नगरपालिका 10 का वडा सदस्य मंगल तामाङले बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको पनि बताउनु भएको छ। बगरमा मान्छेको आउजाउ भइरहेको र बाटो खन्ने काम पनि शुरू भएको बेला मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई जानकारी गराइएको उहाँको भनाइ छ। नुवाकोटका एसपी विपिन रेग्मीले पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको बताउनुभयो। बाढ़ी आएको 8 दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर काजक्रिया नै शुरू गरिसकेको बेला बाढ़ी आएको 11 दिनमा 64 वर्षीय चण्डिकालाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन्। बाढ़ी आएको 11 दिनपछि चण्डिकाको उद्धार गरिएको हो भने उहाँका श्रीमान भने अझै सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ। यसै गरी भोटेकोशी बाढ़ीका कारण प्रभावित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको टनेलबाट 11 दिनपछि 1 चिनिया नागरिकको पनि उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त टनेलभित्र फँसेका चिनिया नागरिकलाई सकुशल उद्धार गरेको हो। लामो समयसम्म टनेलभित्र फँसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीलाई महत्वपूर्ण सफलता हासिल भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-993-1 मा सम्पर्क गर्न सकिनेछ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
8: रेडियो भेरी एफएम।
9: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा 82 स्वास्थ्य संस्था र विद्यालयको पुनर्निर्माण गर्यो, लक्ष्य अनुसार काम भने हुन सकेन। भुटेकोशी बाढ़ीको 11 दिन 2 जीवितै उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर रसुवाकै प्रसंग। रसुवाको भुटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 जना रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 599 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परिसञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। यस्तै 98 शवको शनाख्त भए आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरेका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
9: यस्तै भोटेकोशी बाढ़ीमा बेपत्ता भएका कतिपयका परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। सल्यानको बागचौर नगरपालिका 8 गैरा गाउँका परमिला बुढाथोकी बस्नेतको भौतिक शरीर फेला नपरेपछि कुशको शव बनाएर धार्मिक विधि अनुसार अन्तिम संस्कार गरिएको छ। बाढ़ीमा बेपत्ता भएको 10 लगातार खोजी गर्दा पनि परमिलाको भौतिक शरीर फेला नपरेपछि 11 दिनमा परिवारले कुशको पुतला बनाई दाह संस्कार गरेका हुन्। आफन्तजनले कालेखोला स्थित शारदा नदी किनारामा कुशको शव बनाई धार्मिक विधि पूरा गर्दै अन्तिम संस्कार गरेका छन्। उहाँ केही वर्षदेखि परिवारसहित रसुवाको टिमुरेमा बस्दै आउनु भएको थियो। परमिलाका छोराहरू 13 सुशान्त बस्नेत र 6 सुजित बस्नेतको आमाको कुशको पुतलालाई दागबद्दी दिएका हुन्। सुशान्त र सुजितले कोरोना महामारीका क्रममा आफ्ना बुवा गोविन्द बस्नेतलाई गुमाएका थिए। बुवाको निधन भएको केही वर्ष नबित्दै भोटेकोशीको बाढीले आमालाई समेत बेपत्ता बनाएपछि दुई बालकले फेरि अभिभावक गुमाउनु परेको हो।
6: नेपालगंज स्थित भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। पश्चिम नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका बिरामीको यो अस्पतालमा उपचारका लागि बिरामीहरू अस्पतालमा जाने गरेका छन्। अस्पतालले थप गत आर्थिक वर्षमा 82-83 अस्पतालमा 5,172 शल्यक्रिया गरिएको जनाएको छ। यसै गरी आर्थिक वर्ष 80-81 3,263 र 81-82 3,788 शल्यक्रिया गरिएको जनाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले पछिल्लो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा 1,384 बढ़ी शल्यक्रिया गरिएको बताउनुभयो। शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने बाध्यता पनि कम हुँदै गएको उहाँको भनाइ छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा शल्यक्रिया सेवामा 36.5% वृद्धि भएको उल्लेख गरिएको छ। तीन वर्षको अवधिमा भने शल्यक्रिया सेवा करिब 58% बढ़ेको उहाँको भनाइ छ। शल्यक्रियालाई ठूलो, मध्यम र सामान्य गरी तीन भागमा विभाजन गरिएको भन्दै अस्पतालले सबैभन्दा धेरै शल्यक्रिया ठूलो शल्यक्रिया अन्तर्गत गरिएको दावी पनि गरेको छ।
9: कर्णालीको हिमाली जिल्ला हुम्लामा 20 नयाँ विद्यालय भवन निर्माण भएर विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ। विद्यालयको आवश्यकताका आधारमा ती भवनहरू निर्माण गरिएको कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयले निर्माण गरेर हस्तान्तरण गरेको हो। एक आर्थिक वर्षमा जिल्लाका 6 गाउँपालिकामा 20 नयाँ विद्यालय भवनहरू निर्माण कार्य सम्पन्न गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ। सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले यी भवनहरू 2, 3, 4 र 6 रहेको बताउनु भएको छ। विद्यालयको मागका आधारमा रहेर योजना तर्जुमा गरी सबै भवनहरू निर्माण गरिएको उहाँले बताउनु भएको छ।
6: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
10: सूचना
5: खाद्य व्यवस्था
11: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
5: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ।
11: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
5: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
11: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
5: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
11: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
5: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
11: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
5: नेपाल रेडक्रस सोसाइटीद्वारा

रक्तदान जीवनदान रक्तदान गरौ अमूल्य जीवन बचाउन सहयोग गरौ ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही भदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवनदान।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: को टेन्सन जातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
0: रेडियो भेरी एफएम
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक फेरफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, जुम्लाको गुठीचोर गाउँपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 12,67,348 रूपियाँ जम्मा गर्ने भएको छ। रसुवाको भटेकोशी बाढ़ीका कारण सम्पर्क विहीन भएका आफ्ना नागरिकका परिवारलाई प्रति परिवार 75,000 रूपियाँको दरले सहयोग गर्ने निर्णय समेत गरेको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति मल्ल भण्डारीले सम्पर्क विहीन भएका पालिकाका परिवारलाई प्रति परिवार 75,000 रूपियाँका दरले सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ थापाले विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधि, निजामती कर्मचारी र शिक्षकहरूबाट समेत एकीकृत रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको बताउनु भएको छ।
4: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 राहत उपलब्ध गराउनु भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्र सेवाका तर्फबाट तत्काल 15,00,000 र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धीको कार्यविधि बमोजिम 5,00,000 तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोष संसार मापदण्ड अनुसार 2081 बमोजिम 5,00,000 गरी कुल 25,00,000 रकम उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिए भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गरे र उनीहरूका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो।
3: कर्णाली करिडोरको हुम्ला जिल्लाभित्र पर्ने सर्केघाट गाउँपालिकाको खडीखेतमा सड़क अवरूद्ध भएको 9 घण्टापछि खुलेको छ। हिजो बिहान 7 बजेबाट सड़क माथिबाट पहिरो खस्दा अवरूद्ध रहेको सड़कको दिउँसो करिब 4 बजेतिर खुलेको हो। रातभरको वर्षाले खडीखेतमा पहिरो खस्दा सड़क पुरिएपछि यातायात सेवा अवरूद्ध भएकोमा पहिरो हटाएपछि खुलेको डीएसपी शंकर खड्काले बताउनु भएको छ। यस्तै कालीकोटको गगने खोला पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सड़क खण्ड अवरूद्ध भएको छ। हिजो दिउँसोदेखिको अविरल वर्षाले अपरान्ह 5 बजेपछि पहिरो जाँदा राजमार्ग अवरूद्ध भएको हो। पानी नरोकिएकाले राति हिलो पन्चाएर सड़क सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी हिम्मत बहादुर खत्रीले बताउनु भएको छ। पहिरोले सड़क अवरूद्ध भएपछि सुर्खेतबाट गएका गाड़ी खिड्की जिउलामा बसेका छन्। उनले जुम्ला, मोगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालीकोटको राजकोट भेगबाट आएका गाड़ी पनि रोकिएको बताउनु भएको छ। पहिरो पन्छाउने काम आज शुरू हुने उहाँको भनाइ छ।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाल भलिबल लिग एनिभिलमा सगरमाथा स्मार्ट्सले लगत खप्तड फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामाको कबड हलमा भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई 3-0 को सोझो सेटमा हराएको हो। सगरमाथाले पहिलो र दोस्रो सेट समान 25-18 आफ्नो पक्षमा पार्दै खेल पकड जमाएको थियो। तेस्रो खेल पनि 25-19 जित्दै सगरमाथाले एक पक्षीय रूपमा खेल जितेको हो। लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अङ्कसहित शीर्ष स्थानमा छ भने सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। यस्तै पहिलो थ्रिलिङ खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय सुरुवात गरेको छ। एनभेलमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेयर्स बीच 2:04 हुनेछ भने दोस्रो खेलमा कर्णाली शिवराज र कप्तर फाल्कन बीच बेलुकी 7 खेल हुने भएको छ।
3: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
4: कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा 82 स्वास्थ्य संस्था र विद्यालयको पुननिर्माण गर्यो। लक्ष्य अनुसार काम भने हुन सकेन।
3: भोटेकोशी बाढ़ीको 11 दिनमा 2 जीवितै उद्धार। 1344 जनाको शव फेला। करिब 5,000 अझै बेपत्ता।
4: मोटरसाइकल दुर्घटनामा परि वीरेन्द्रनगरमा 1 ज्यान गयो।
3: र एनभीएलमा आज पनि 2 खेल हुँदै अन्नपूर्ण स्पाइकर र काठमाडौँ रेड्स तथा कर्णाली शिवराज र खप्तड फाल्कन्स भिड्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
5: खुशीको खबर।
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूवात भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू।
8: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने। प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
9: रक्तदान जीवनदान। रक्तदान गरौं, अमूल्य जीवन बचाउन सहयोग गरौं।
10: दान गरी गरौं जीवन दान।
9: ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रम

0: सिकोसाकोस भरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयर धनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: म गर्व गर्दछु मेरो देश नेपालप्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरूप्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाउ।
1: मेरी त कहलाई सरदान जाली खाइतेलाई।

देश एउटा साझा फुलबारी हो, जहाँ नाक छाला विलय भएको छ, नेपाली पहिचान क्षेत्रको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल। लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थित

का लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन, मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन, मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन, मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन, मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण, मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल, मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

रक्तदान जीवनदान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान

0: एकांक्षी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनकादी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनकादी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz
3: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया रक्तदान जीवनदान रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं
4: दान
3: ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार समय बिहान 10 बजेदेखि स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया आउनुहोस् 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौ र मानवताको महान कार्यमा हातेमालो गरौं रक्तदान जीवनदान सिकुसाको भुरीगाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
5: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते
3: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते
5: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भडौ 26 गते
3: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते
5: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते
3: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। आज पनि पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ के भन्छ फलि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेषवादी बारू राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हरेक दिन कार्यक्रम 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। आज पनि कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रममा तपाईँलाई आज पनि पञ्चाङ्ग ग्रह गोचर तिथिमिथि अनि तपाईँको राशिफल लगायत विभिन्न कामहरू लिएर उपस्थित भएका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै गर्दा तपाईँलाई ढिलो नगरिकन कार्यक्रमलाई म अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट

आजमिति 2083 साल भदौ 21 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 6 तारीक नेपाल सम्मत 1146 आशगुल लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज भाद्र महिनाको कृष्ण पक्ष परम पवित्र पावन दिन दशमी रहेको छ। आज 31:39 फला दिनको 6:25 उपरान्त भने एकादशी रहनेछ। आर्द्र नक्षत्र 35:31 फला 19:57 सिद्धियुग 12:44 फला भवकरण 4:42 फला आज आनन्द युगमा ध्वंस युग रहेको छ। आजको विमानको समय 31:21 बिहान सूर्य उदय 5:00

0: तेस्रो भावमा पराक्रमिक योगहरू बन्दै गएका छन् आफ्ना उच्च सम्मानहरू प्राप्त रहनेछ। उन्नति अनि प्रगतिको पनि धेरै कुरामा सहज हुँदा मन हर्ष र उल्लासले गदगद रहनेछ। लामो समयदेखि तपाईँको लागि धेरै कुरामा उन्नति रहनेछ। गर्दै आएका हरेक कामबाट पनि मेष राशिको लागि दिन शुभ देख्न सकिन्छ। वृष राशि हुनेको लागि गर्दै आएका कामबाट तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। आँटेका ताकेका कामहरूबाट पनि राशिमा शुभ लक्षणहरू देखिने युक्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका कामबाट तपाईँको लागि उन्नति र प्रगति राम्रो छ। आजको दिनमा अर्थ हिसाबले हेर्दाखेरि अर्थ संकलन, अर्थमा कारोबार सबै कुरामा राम्रो हुन्छ। पैसाको कारोबारमा कुनै कमी हुँदैन किनकि लग्नमा महालक्ष्मी छ। तर आज प्रेम सम्बन्ध भने सुधार भएर जानेछ। पठन पाठनमा पनि आज धेरै मन उत्साहित भएर लाग्ने योग देखिन्छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नुका साथसाथमा चन्द्रमा बाह्रौं छन्, अलिकति दोष त लागिने आउँछ। तथापि लग्नमा बृहस्पति उच्च हुँदा दोष कमी नै हुन सक्ने सम्भावना भएकाले दिनमा सुखद योगहरू रहेका छन्, राम्रा योगहरू छन्। उन्नति र प्रगतिमा राम्रो हुने योगहरू राशिमा छ। सिंह राशिमा यतिखेर भने राजयोग युक्त ग्रह छ। सरकारी जागिरमा खेलकुदका क्षेत्रमा असाध्यै सम्मानित हुनुपर्ने खालका योगहरू छन्। तपाईँको लागि दिन सकारात्मक छ। उन्नति र प्रगतिमा पनि धेरै कुरामा राम्रो हुने खालका योगहरू छन्। मन परेको व्यक्तिहरूसँग भेटघाटको पनि योग आजको राशिबाट सिंह राशिलाई ग्रहमा संकेत देखिन्छ। कन्या राशि हुनेहरूको लागि यतिखेर ग्रहमा स्वास्थ्यलाई निकै ख्याल गर्नुपर्ने रहेको छ। खानपिनमा पनि ध्यान दिनुहोला। स्वास्थ्य बिग्रिँदा, धन खर्च बढ्दा मन अलिकति कता कता नरमाइलो हुनेछ। पारिवारिक हिसाबमा हेर्दा सम्बन्धहरू सुधार राम्रो भइरहेको अवस्थाहरू देख्न सकिन्छ भने गर्दै आएका कामबाट पनि आजको दिन तपाईँको लागि महत्वपूर्ण दिनहरू बन्दै गइरहेको अवस्थाहरू देख्न सकिन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिनमा सुखद समाचारहरू सुन्न पाइने युग रहेको छ। नयाँ यात्राहरू बन्नेछन्। वैदेशिक यात्राहरू शुभ रहेका छन्। तपाईँको अधुरा कामहरू पूरा हुने युगहरू पनि छन्। मन परेका व्यक्तिहरूसँग अचानक भेटघाट पनि हुने युग छ भने प्रेममा पनि सफलता हात पर्ने युगहरू राशिमा संकेत छ। आजको दिनमा ग्रह रगति चटपटको भय मुद्दाहरू जुटारोपहरू अलिकति आरोप प्रत्यारोपहरूमा दिन व्यस्त रहनेछ। डाहा ईर्ष्या गर्ने प्रवृत्तिहरू बढ़ी वृद्धि रहिरहेको अवस्था छन्। वृश्चिक राशिले आज भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ़नु, सूर्य भगवानको विशेष उपासना गर्नु राशिमा वृश्चिक राशिलाई शुभ हुने खालका लक्षणहरू देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। नभनेका कामहरू भने बन्दै जान सक्ने सम्भावना आजको दिनमा राशि धनुराशिलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि यतिखेर 7:30 को शनि छैन, शनि धनस्थानमा पनि छैन, तेस्रो स्थानमा छ। यसले गर्दा पराक्रम त कमी होला नै, तर

0: श्रीमतीको शुद्ध दृष्टि तपाईँको राशिमा भएकाले उन्नति राम्रो रहन्छ। बृहस्पतिको दृष्टिले गर्दा धार्मिक क्षेत्रमा कुनै पनि सभाहरूमा कुनै पनि सत्सङ्गहरूमा मन त्यही पुग्न सक्ने खालको योगहरू छन्। गरेका कामबाट तपाईँलाई सबैले प्रशंसा त गर्लान्, उन्नतिमा भने केही बाधक शत्रु लाग्न सक्छन्। बोल्दा विशेष ध्यान दिनु शुभ हुन्छ। सन्तान सुख प्राप्ति राम्रो छ। आजको दिनमा पठन पाठन शुभ हुनेछ। सबैले तपाईँको प्रशंसा गर्दा आजको दिन तपाईँको इज्जतमा वृद्धि रहनेछ भने कुनै पनि महत्वपूर्ण कामहरूको तपाईँलाई जिम्मेवारी प्रदान गरिने सम्भावना कुम्भ राशि उनीहरूको लागि देख्न सकिन्छ। र अन्त्यमा मीन राशि उनीहरूको लागि भने आजको दिन सुखद कमी छ। स्वास्थ्यले निकै समस्या पार्न सक्छ। नसाको समस्या, टाउको समस्याले तपाईँलाई दुःख दिने खालका सम्भावना छन्। विशेष तपाईँले ध्यान दिँदै मीन राशि उनीहरूको लागि विशेष ध्यान दिनुपर्ने अवस्थाहरू छन् भने गर्दै आएका कामबाट पनि तपाईँलाई सुखद हुने खालका योगहरू आजको राशिबाट संकेत मीन राशिबाट ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 148 3761।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। अब एउटा कुरो बताइहालौं, आज हामी तपाईँलाई हाम्रो पात्रोमा कार्यक्रम सुनिरहनु भएको छ अथवा सुन्नु भएको छैन, जे भए पनि हाम्रो पात्र एप्लिकेशनबाट तपाईँले गर्नुभएका कमेन्टबाट पनि आज हामी चिन्ह हेर्न सक्ने सम्भावना छ। धेरै कमेन्ट आएको खण्डमा अथवा धेरैले भन्ने गर्नुहुन्छ नि हामीलाई, गुरुदेव कहिलेकाहीँ कमेन्टबाट पनि चिन्ह हेर्नु पर्यो भन्नुहुन्छ। आज हामी हाम्रो पात्रमा तपाईँ जानुहोस्, हाम्रो पात्र एप्लिकेशन डाउनलोड गरेर हाम्रो पात्र खोलिसकेपछि भित्र रेडियोको बक्समा जानुहोस्, रेडियोको बक्समा गइसकेपछि सनातन रेडियो नेटवर्क सर्च गर्नुहोस्, या एएन एटीएन सनातन रेडियो नेटवर्क सर्च गरिसकेपछि तपाईँले त्यहाँबाट हामीलाई तपाईँ कहाँदेखि हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ, कुन जिल्लाको कुन गाउँबाट, तपाईँको नाम के हो, तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ, यस्ता सबै कुराहरू तपाईँले प्रश्न खुलाएर शुद्ध नेपाली भाषामा कसको बारेमा हेर्नुहुन्छ, उहाँको साल महिना गते समय जिल्ला बालहरू अनि उहाँका जिज्ञासाहरू पनि प्रश्न रूपमा खुलाएर लेख्नुभयो भने हामी पक्कै पनि तपाईँको कमेन्ट हेर्नेछौँ। तर कमेन्टमा एकदम छिटो भन्दा छिटो हामी तपाईँको कमेन्टको प्रतीक्षामा रहेका छौँ है, किनभने हामी तपाईँहरूले चाहिँ गर्नु भएन भने, कमेन्ट गर्नु भएन भने हामी के गर्छौँ, फोनतर्फ लागिहाल्छौँ। कति हुनुहुन्छ, कहाँ कहाँदेखि हुनुहुन्छ म हेरिहाल्छु। यतिखेर एउटा कमेन्ट आइसकेको छ, म उहाँको कमेन्ट पढिहाल्छु, अर्को कमेन्ट आएर हामी फोनतर्फ लागिहाल्छौँ। तर धेरैले हामीलाई भन्ने गर्नुहुन्थ्यो, हामी सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छौँ, लौ न हामीलाई पनि कहिलेकाहीँ हाम्रो पात्रोबाट हेर्ने मौका दिनु पर्यो भन्नुभएको थियो। त्यो मौका आज आएको छ, कतिको तपाईँहरूले त्यो मौकाको लागि सदुपयोग गर्नुहुनेछ। म सन्तोष खत्री भोजपुरबाट नियमित रूपमा रेडियो सङ्घको सबैबाट हजुरको कार्यक्रम सुन्छु। म आफ्नो बारे, जीवनका दशा, ग्रह अनि स्वास्थ्य अवस्थाको बारेमा हेरिदिनु होला भन्नुभएको छ। 55 सालको जन्म भन्नुभएको छ, पुष महिना 2 गते लेख्नु भएको छ। 2 गते बिहिबार बिहान 8 बजे भन्नुभएको छ, ठ्याक्कै जन्म 8 बजे भएको रहेछ। उहाँको जन्मस्थान भोजपुर जिल्ला डाँडा बोखिम भन्नुभएको छ है। उहाँले हामीलाई कमेन्ट गर्नुभएको पहिलो कमेन्ट उहाँको छ। अब हेरौँ, धेरैको कमेन्ट आउँछ आज अनि हामी सबैलाई यहाँबाट जानकारी गराउँछौ। तपाईँको राशिको नाम सन्तोषजी, अनुराधा नक्षत्रको तेस्रो पावबाट नाम जुरु छ, नु अक्षरबाट वृश्चिक राशि हुन्छ, पुष महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा जन्मिनु भएको छ। चतुर्दशी तिथिलाई शान्ति गराउनु राम्रो हुन्छ है, लाग्दो चतुर्दशी छ तर पनि शान्ति चाहिँ गराउनु शुभ मानिन्छ। अर्को कुरा छ, यो तपाईँको चिनाले अहिले के भनिरहेको छ भने, लग्न धनु लग्न रहेको छ, लग्नको मालिक बृहस्पति तेस्रो पराक्रम स्थानमा छ, एकदम राम्रो छ, एकदम उन्नति प्रगति गर्ने हो। तर त्यसलाई राहुको दृष्टि परेकाले राहुले अलिकति केही कुरामा विशेष ध्यान नदिएको खण्डमा अलिकति बिग्रिन सक्ने हुन्छ। बिहिबारको व्रत भन्नु, शनिबारको व्रत भन्नु, गुरूचन्द्रले गरेको शान्तिहरू गराउनु। अहिले तपाईँ को उमेरमा 22 वर्षदेखि 30 वर्षसम्म संकटा भन्ने ग्रह छ, संकटाको शान्तिहरू पनि गराउनु। तपाईँको लागि विशेष आभार कमेन्ट गरिदिनु भएकोमा। धेरै कमेन्टहरू आउन् भनेर हामीले यसरी तपाईँहरूलाई बा धेरै मान्छे चाहिँ प्रतीक्षारत हुनुहुन्छ कि भनेर हो, धेरै कमेन्टहरू आएन भने हामी फेरि फोनतर्फ लागिहाल्छौँ। मैले अहिले पनि वार्ता गरिसकेको छु तर कमेन्ट आउने क्रम जारी छ। मैले अर्को कुरा थपिहालेँ, सकभर कमेन्टमा जिज्ञासा महत्वपूर्ण कुरा राखिदिनु होला है, महत्वपूर्ण कमेन्टहरू राखिदिनु भयो भने हामीलाई सहज हुन्छ। धेरै कुरा सोध्नुभन्दा 2-3 कुरा ट्याकट्याक पारेर तपाईँले पोइन्ट रूपमा त तपाईँले धेरै कुरा नभएर थोरै मात्रै कुरा सोधिदिनु भयो भने अझ धेरै तपाईँ त्यही बारेमा हामी त्यसलाई क्लियर गर्न हामीलाई सहज हुन्छ। धेरै सज्जनहरूलाई थाहा नहुन सक्छ कहाँबाट कमेन्ट गर्ने होला भनेर होइन, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँको हातमा एन्ड्रोइड मोबाइल पक्कै छ भनेपछि तपाईँले तपाईँको मोबाइलमा हाम्रो पात्रो भन्ने एउटा एप हुन्छ, त्यो एप छ कि छैन, छैन भने तुरन्तै हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस्, 1 मिनटमा भइहाल्छ। अनि हाम्रो पात्रो एप डाउनलोड गरिसकेपछि त्यहाँ होम पेजमा देखिन्छ रेडियो भन्ने एउटा बक्स छ, अलिकति तल स्क्रोल गरेपछि अनि त्यो रेडियोभित्र छिरिसकेपछि सनातन रेडियो नेटवर्कमा तपाईँले
सर्च गर्नुहोला, यास ए यान ए टी ए यान सनातन आर ए डी आई ओ रेडियो हाल्ने बित्तिकै सनातन रेडियो नेटवर्क आउँछ र त्यहाँबाट तपाईँले हामीलाई सबैभन्दा पहिले हाम्रो यो सनातन रेडियो नेटवर्कलाई तपाईँले लभ रियाक्ट छ त्यहाँ नामको अलिकति तलपट्टि एउटा पानको पात जस्तो छ त्यसलाई तपाईँले त्यहाँ छुनुहोला अनि त्यहाँ त्यसलाई लगइन गरिसकेपछि तपाईँको कमेन्ट यहाँ आउँछ है त। हामी अर्को कमेन्टमा गइरहेका छौं। गुरु राधे श्याम गुरुमा खोटाङको जन्ते ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो। गुरु म हाल इण्डियाको पञ्जाबको जालन्धरबाट रेडियो सनातन नेटवर्कबाट सुनिरहेको छु। गुरु आज मेरो श्रीमतीको बारेमा हेरिदिनु न गुरु भन्नुभएको छ। श्रीमतीको बारेमा 2044 सालको जन्म श्रावण महिनाको 22 गते शुक्रबार भन्नुभएको छ। साँझ 6:17 जन्म भन्नुभएको छ। 6:17 साँझ जन्म खोटाङ जिल्लामा भन्नुभएको छ है। अहिले खोटाङ जिल्लामा पनि रेडियो खोटाङबाट कार्यक्रम बजिरहेको तपाईँलाई जानकारी गराउँछु है त। अनि उहाँको श्रीमतीको लागि यहाँबाट हेर्दाखेरि 44/22 6:17 साँझ राशिको नाम ढाका कुमारी आउँछ, धनु राशि हुन्छ। अब उहाँको प्रश्नहरू हेरौँ के छ। मेरो जिज्ञासा हाल चलिरहेको गृहदशा भन्नुभएको छ। अब 44 सालको मान्छे 37 वर्ष हुनुभयो, 37-38 वर्षमा लाग्दै गर्दा राहु भन्ने ग्रह छ, असत्य अशुभ ग्रह हो है। एउटा राहु ग्रह चलिरहेको छ अहिले। घर परिवारसँग सम्बन्ध उहाँको 7 माङ्गलिक छ, 2 विवाहको योग छ अथवा वैवाहिक जीवनमा अन्तर्जातीय अथवा झगडा हुने केही न केही दोषहरू छन्। मंगलबारको व्रत बसेर 2 घरबारको योगको शान्ति गराउनुहोला। सबैभन्दा पहिले राम्रो चल्ने व्यवसाय लेख्नु भएको छ। राम्रो चल्ने व्यवसायको लागि किराना व्यवसाय पनि ठिकै छ, होटल व्यवसाय पनि ठिकै हुन्छ, डेकोर सम्बन्धीको व्यवसाय पनि राम्रो हुन्छ। स्वास्थ्य अवस्था बोली वचन अलि एकहोरो कम बोल्ने अलि झल्केर बोल्ने खालको हुन्छ। स्वास्थ्यमा भने पेटमा र रगत सम्बन्धीको समस्या महिनावारीमा समस्या आउन सक्ने योग छ। सन्तान प्राप्ति छोराछोरी के कति हुन्छ गुरु भन्नुभएको छ। अब छोरा पनि हुन्छन् छोरी पनि हुन्छन् तर कति हुन्छन् चाहिँ म भन्दिनँ, कुन बेला हुन्छन् भन्ने कुरा चाहिँ आज बेला अलिक पुग्दैन। अहिले चाहिँ राहु चलिरहेको छ, शान्ति स्वस्ति गर्नु। अब धेरैवटा सन्तान पाउनु भयो भने चाहिँ छोरीको संख्या धेरै हुने देखिन्छ। श्रीमानसँगको सम्बन्ध भन्नुभएको छ, मैले अघि पनि भनिहालेँ त्यसको लागि। श्रीमानको आनी बानी भन्नुभएको छ, श्रीमानको आनी बानी ठिकै छ, नराम्रो छैन। दाँतमा समस्या र टाउको चक्कर लागिरहने समस्या देखिन्छ। धर्म कर्म पाठ पूजामा कतिको विश्वास लाग्छ भन्नुभएको छ। बृहस्पति राम्रै केन्द्रवर्ती छ, ठिकै छ, तर लग्नेश हेर्ने हो भने शनि हो, शनि भएको मान्छेलाई चटक्कै विश्वास लागिहाल्दैन र पनि त्यस्तो धर्म बिनाको पनि होइन, ठिकै छ है। घरको वास्तु पितृदोष, पितृदोष छैन, घरको वास्तुमा घरको पूर्वबाट अलिअलि दक्षिण दक्षिण फर्किने साइडमा भनेको आग्नेय कोडपट्टि पूर्व र आग्नेय कोडको बीचमा भन्दा पनि हुन्छ, त्यहाँनिर अलिकति बाङ्गो फोहोर चिजहरू अथवा पानीका धाराहरू केही भएको देखिन्छ। रोशनजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हामी कार्यक्रम ज्योतिष दर्पण यसरी तपाईँहरूलाई जानकारी दिइरहेका छौं र हामी यतिखेर सनातन रेडियो नेटवर्कमा ज जसले कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूको मात्रै पाला आउने भएकाले कार्यक्रम चाहिँ सुन्दै गर्नुहोला है। प्रतिजन गुरु राधे राधे लेख्नु भएको छ, नाम पनि प्रश्न खुला लेख्नुहोला, धेरै कुरामा राम्रो हुन्छ। अर्को कमेन्ट छ, म तपाईँलाई कमेन्ट फटाफट रेडियो सुनिरहनुहोला है। रेडियो छोडेर कतै जानुभयो भने अथवा हाम्रो पात्र एप्लिकेशनबाट तपाईँको रेडियो सुनिरहनु भयो भने के हुन्छ, यहाँ तपाईँको नाम अगाडि देखाउँछ र तपाईँको पालो आइहाल्छ है। धेरै कमेन्ट छैनन्, पालो आइहाल्छन्। जय श्री राधे, म बैतडीबाट देवराज बडु, मेरो जन्ममिति लेख्नु भएको छ। मेरो ग्रह दशा हालको स्थिति उपाय बताइदिई बक्सेला भन्नुभएको छ। अब यो सबै कुरा खोल्नु भएको छैन, कुन जिल्लामा जन्मेको हो त्यो पनि छैन, कुन रेडियो सुन्नुहुन्छ त्यो पनि छैन, कहाँ त्यसै हुन्छ हजुर, हुँदै हुँदैन त्यसरी त, कहाँ हुन्छ त, पाइँदै पाइँदैन त्यसरी है। सबैभन्दा पहिले तपाईँ अहिले सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ, तपाईँको पालो पक्कै आउँछ। अब पालो यमुना भण्डारीको, ज जसले कमेन्ट गर्नु, कमेन्ट जम्मा चाँडा छ नि, अब कमेन्ट फटाफट 5 भयो कमेन्ट, फटाफट रूपमा कमेन्ट गर्नुभयो भने तपाईँको पालो आइहाल्छ है। यमुना भण्डारी लेख्दै हुनुहुन्छ यतिखेर,
राधे राधे गुरुदेव, म पाँचथरको फितिमबाट रेडियो मितेरीमा आजको कार्यक्रम सुन्दैछु। म आज आफ्नो बारेमा हेराउन चाहन्छु भन्नुभएको छ। मेरो जन्म मिति रहेको छ 2059 भन्नुभएको छ। पुष महिनाको 17 गते भन्नुभएको छ। पुष महिनाको 17 गते बुधबारको राति 12 बजेर 38 मिनटमा। अब यो मैले के भन्याउँछु भने 12 बजे पछाडि बिहान 6 बजेसम्म दुईटा बार, के बारको राति के बारको बिहान प्रष्ट खुलाउनु भनेको थिएँ, उहाँले खुलाउन सक्नु भएन। यो मुनाजी फेरि हेरौँला, आजलाई हेर्न पाइएन है त। अनि यतिखेर अर्को कमेन्ट छ, हामीलाई धेरैभन्दा धेरै कमेन्ट आउन थालेको छ, सबैको पालो फटाफट दिने प्रयासमा म लागिरहेको छु। गुरु राधे राधे, म सल्यानबाट निरज श्रेष्ठ सनातन रेडियोबाट सुन्दैछु। मेरो छोराको जन्ममिति 2066 साल असारको 18 गते राति 12:34

0: शनि भन्ने ग्रह चलेकाले शनिको शान्ति गर्नु, दस वर्ष पछाडि अहिले शनि ग्रह चलिरहेको छ शनिको शान्ति गर्नु, बाह्र वर्ष पछाडिको अवस्थामा उल्का पनि छ अठार वर्षसम्म, उल्का र शनिको शान्ति गर्नु, अन्यथा चोटपटकहरू लाग्न सक्ने सम्भावना छ है त। विशेष गरी तपाईँको अहिलेको अवस्था र पढाइको बारेमा भनिदिनु भएको छ। निरजजीले छोटो मिठो कमेन्ट गर्नुभयो, असाध्य आभार व्यक्त गर्छु, धन्यवाद छ। हामी निरन्तर छौं, तपाईँको बारेमा फट्टा फट्टुमा चिना हेरिरहेका छौं, तपाईँ कहाँदेखि सुन्दै हुनुहुन्छ हामीलाई सुन्न छोड्नु भएर तपाईँको पालो अबको क्रममा है त। अब यहाँ एउटा 2036 साल भाद्र 30 शनिबार राति 12:30 हेरिदिनु न भन्नुभएको छ। अब को हो, न नाम खुलाउनु भएको छ, न कहाँबाट हो, के हो, कुन जिल्लामा जन्मे हो, केही थाहा छैन। कति सजिलो छ है, कार्यक्रम फटाफट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। तपाईँ फटाफट रूपमा हामीलाई कमेन्ट गर्नुहोला, कमेन्ट एकचोटि भन्दा दुईचोटि कमेन्टलाई कपी पेस्ट गर्नुभयो भने हामी हेर्न सक्दैनौं है त। अर्को कमेन्ट छ, तपाईँको पालो आइसकेको छ, फेरि रेडियो छोडेर अहिले लगभग 9-10 जना बाहिरिसक्नु भएको मलाई स्टेटमेन्टले देखाइरहेको छ। तपाईँहरू रेडियो छोडेर कतै नजानुहोला। गुरूजी राधे राधे, गुरु म दार्चुला जिल्लाको नौगाडी गाउँपालिकाबाट लक्ष्मी धामी सनातन रेडियोबाट सुनिरहेको छु। गुरु मेरो छोराको बारेमा जान्न चाहन्छु भन्नुभएको छ। 2072 साल चैत्र महिनाको 21 गते भन्नुभएको छ, 21 गते चैत्र, अनि आइतबार बिहानको 5:10:22 जन्म भयो, दार्चुला जिल्लामा भएको हो भन्नुभएको छ है। तपाईँले कार्यक्रममा पालो आइहाल्छ, हामी जो मान्छेले रेडियो सुनेर छोड्नु भएको छ उहाँको पालो आउँदैन, पालो किन आएन भनेर नभनिदिनु होला। उहाँको चिन्हमा के देखिन्छ भने राशिको नाम खोबाट खोमनाथ नाम आउँछ, मकर राशि हुन्छ, नाम के राख्नु भएको छ, चिन्हहरू कसरी बनाउनु भएको छ ध्यान दिनुहोला। लग्नमा केतु, सातौंमा राहु, गुरु चन्द्रले पितृदोषहरू परेका छन्। पढ़ाईमा भन्नुभएको छ सबैभन्दा आमा बुवासँगको पढ़ाई कस्तो हुन्छ, आमा बुवासँगको सम्बन्ध भन्नुभएको छ, पढ़ाईको लागि राम्रो भएन, पढ़ाईमा एकदमै धेरै ग्रहहरू लागिरहेका छन् अहिले। अहिले बच्चालाई विशेष गरी राहु भन्ने ग्रह पनि छ, 8 वर्ष पछाडि पढ़ाईमा सत्य कमजोरी हुन्छ। आमा बुवासँग ठिकै छ, अलिक छुच्चोपनको हुन्छ, दाँतमा समस्या, शिर भागमा भनेको घाँटीदेखि मात्रै कति चोटपटकहरू लाग्न सक्ने सम्भावना छ। घरमा पितृदोष छ, वास्तुको बारेमा उत्तरपट्टि र पूर्वपट्टिको साइडमा फोहोर चिजहरू छ, सेफ्टी ट्याङ्की, टोयलेट, बाथरूम, फोहोर चिजहरू, बाख्राहरू बानेको केही हुन सक्छ। तपाईँलाई यति भनिदिनु भएको छ, अनि यति जानकारी दिनुभयो भने हजुरप्रति आभारी हुने थिएँ। गुरु राधे राधे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद छ। राधे राधे गुरुजी, मेरो घर बझाङ जिल्ला सेती अञ्चल बन्नीकोट गाउँ हो गुरु भन्नुभएको छ। अहिले हाल इण्डियाको बेङ्गलोरमा बस्छु भन्नुभएको छ। उहाँले जन्ममिति लेख्दाखेरि राम्रोसँग लेख्नुहोला, अनि जिज्ञासा पनि लेख्नु भएको छैन, महिनाको नाम लेख्दाखेरि महिनाको नाम लेख्नुहोला यति भने। गुरु नारायण, म जाजरकोटबाट हो भन्नुभएको छ। अब नाम पनि खुलाउनु भएको छैन, सिधै उहाँले चाहिँ साल महिना गते समय लेख्नु भएको छ, अनि कुन जिल्लामा जन्मिनु भयो त्यो पनि लेख्नु भएको छैन, अनि कुन रेडियोमा सुन्नुहुन्छ तपाईँले नाम लेख्नुहोला है। गुरु नारायण, म जाजरकोटबाट भनेर जसले कमेन्ट गरिरहेको छ उहाँको पनि कमेन्ट हेर्न पाइएन है त। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं। यतिखेर हामीलाई इलामबाट जय श्री राधे गुरु, म इलामबाट सुन्दैछु रेडियो सनातन भन्नुभएको छ। उहाँको पनि साल महिना गते समय लेख्ने अवस्था बिग्रिएको छ। अर्को छ जानुका घिमरे भनेर, गुरु राधे राधे, म शङ्खु सभाबाट जानुका घिमरे भन्नुभएको छ। उहाँको पनि मिलेको छैन साल महिना गते समय लेख्ने तरिका। अब यतिखेर कमेन्ट हामीसँग लगभग सकिएका छन्। संजय अधिकारीजीले कमेन्ट पेस्ट गर्नुभएको छ, पालो आइसकेका थियो तर उहाँले अलिकति हतार गर्नुभयो र पालो गयो है। यसरी कपी पेस्ट गरिदिनु भयो भने समस्या हुन्छ। धेरै मान्छेले अहिले सुनिरहनु भएको छ, धेरै हुनुहुन्छ, धेरैवटा कमेन्टहरू प्राप्त भइरहेका छन्। मलाई यतिखेर प्राविधिकबाट इसारा प्राप्त भइरहेको छ, विश्रामको पालो भयो त भन्नुभएको छ। विश्रामपछि हामी तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्नेछौँ। अहिलेको लागि भने एकैछिन विश्राम, विश्राम पनि तपाईँ हाम्रो पात्रबाट सुनिरहनु होला। विश्राम पछाडि तपाईँको कमेन्ट पक्कै पनि पालो आउनेछ। एकैछिन विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म

0: ज्योतिष दर्पण
1: भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको यो छोटो विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गर्यौं। आज हामीले धेरैको हाम्रो पात्रो एप्लिकेशनबाट तपाईँले सनातन रेडियो नेटवर्कबाट सुनेर हामीलाई कमेन्ट गर्नुभएको छ भने तपाईँको पालो आउन सक्छ, तर कमेन्ट गरेर छोडेर जान भएन। कमेन्ट सँगसँगै हामीलाई सनातन रेडियो नेटवर्कबाट सुन्नुभयो भने हामी तपाईँको बारेमा जानकारी पक्कै पनि दिने नै छौं। धेरैले कमेन्ट लेख्दाखेरि बिगार्नु भएको छ, ध्यान दिनुहोला। सबैभन्दा पहिले त कतिलाई यो कमेन्ट कहाँबाट गर्नुभएको होला भन्ने थाहा नहुन सक्छ। यो कमेन्ट तपाईँले एउटा हाम्रो पात्रो भन्ने एप्स रहेको छ, हाम्रो पात्रो एप्स तपाईँले डाउनलोड गर्नुहोस् र त्यो तपाईँले हाम्रो पात्रो एप्स डाउनलोड गरिसकेपछि तपाईँले के गर्नु पर्यो भने तपाईँले चाहिँ त्यहाँ रेडियो भन्ने खोज्नु पर्यो। रेडियो बक्समा गएर रेडियोभित्र छिरिसकेपछि सनातन माथि सर्च गर्ने ठाउँमा सनातन रेडियो नेटवर्क SANATAN सनातन RADIO रेडियो सर्च गरिसकेपछि तपाईँले हाम्रो यो आवाज त्यहाँबाट सुनिरहनु भएको हुन्छ र त्यो आवाज सुन्दै तपाईँले सबैभन्दा पहिले कहाँदेखि तपाईँ हामीलाई कमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको नाम के हो, कुन रेडियोबाट कार्यक्रम कति दिनदेखि सुन्दै हुनुहुन्थ्यो अनि आज कसको बारेमा हेर्न चाहनुहुन्छ, साल लेख्नुहोस्, महिना लेख्दाखेरि वैशाख जेठ असार साउन भनेर लेख्नुहोस् अनि गते लेख्नुहोस् अनि बार लेख्नुहोस् अनि कति बजे तपाईँ जन्मिनुभयो अथवा तपाईँको आफन्तहरू जन्मिनुभयो लेख्नुहोस्, कुन जिल्लामा जन्मिनुभयो, रातिको 12 बजेर बिहानको 6 बजेसम्म हो भने चाहिँ तपाईँले के गर्नुपर्छ भने 2 बार लेख्नुपर्छ अनि कुन कति गते राति कति गते बिहान के बारको राति के बारको बिहान प्रश्न खुला लेख्नुहोला अनि तपाईँको उहाँको बारेमा जिज्ञासाहरू के छन् प्रश्न खुलाएर लेख्नुभयो भने हामी पक्कै पनि तपाईँको कमेन्टलाई यहाँबाट साथ दिने नै छौँ। अब धेरै कमेन्टहरू छन् ल, कमेन्ट बिगारेका व्यक्तिहरूको हेर्छु ल। अब यहाँ के छ भने यहाँ मैले शुद्ध नेपाली भाषामा भनेर लेखेको छु, राधे राधे गुरुजी, म सुरेश दत्त भट्ट, मेरो जन्म बैतडी भनेर यहाँ अङ्ग्रेजीमा लेखिरहनु भएको छ, को म चिन्दिन उहाँलाई। अनि नारायणी गुरु, राधे राधे, मेरो घर पाल्पा जिल्ला बगमास काली छ, दर्पुक यम घा हो भन्नुभएको छ, कुन रेडियो सुन्नुहुन्छ त्यो पनि छैन अनि साल महिना गते समय लेख्दा पनि उहाँले राम्रो लेख्नु भएको छैन है। अनि जय श्री राधे राधे गुरु, मेरो छोराको जन्म भन्नुभएको छ, को हो यो, अङ्ग्रेजीमा गुटुङटुङ लेख्नु भएको छ है। यस्तै यस्तै कमेन्टहरू आयो भने हामीलाई डिस्टर्ब पनि हुन्छ, तपाईँहरूले प्रष्ट रूपमा खुलाउनु होला। अनि राधे राधे गुरु, म जोराज डोटीबाट बोल्दैछु भन्नुभएको छ, श्रीमतीको बारेमा हेरिदिनु त भन्नुभएको छ, उहाँले जिज्ञासा राख्नु भएको छैन, तपाईँ हतार गर्नुभयो भने हामी हेर्न सक्दैनौँ प्रष्ट कुरो भने मैले। अब हामी फटाफट रूपमा तपाईँको कमेन्ट धेरै छैन, अब पालो तपाईँको आउन सक्छ, अब तपाईँको पालो पर्न सक्छ, तपाईँले हामीलाई सुनिरहनु भएको छ भने अब हामी कमेन्टतर्फ लागिहालौँ। फेरि भन्छु, सनातन रेडियो नेटवर्कमा कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ हामीलाई प्रष्ट रूपमा हामीसँग कुराकानी यहाँ कमेन्टबाट आज राख्न सक्नुहुन्छ, फटाफट राख्नुहोला। अब पालो कमेन्ट परेको छ, सबैभन्दा पहिले राधे राधे गुरु, राधे राधे, म अम्बर कुमार बझाङको बुङ्गल नगरपालिका 3 खोल्लेकबाट म रेडियो सेरेफेरोमा सुन्दैछु, म मेरो छोराको बारेमा हेर्नु गुरु भन्नुभएको छ, छोराको मिति लेख्नुहुन्छ, उहाँले 2083 साल लेख्नु भएको छ, 8/3/83 साल साउनको 12 गते साउन महिनाको 12 गते भन्नुभएको छ, मंगलबार बेलुका अब यो 6:33 6:33 लेख्नु भएको छ, बेलुका बझाङमा हो भन्नुभएको छ, बझाङ जिल्लामा है। छोटो छ उहाँको कमेन्ट, आँचिनु पर्दैन, धेरैको पालो आउँछ। अब उहाँको कमेन्ट के छ भने उहाँले भने अनुसारको चिनामा मंगलबारै परेको छ, राष्ट्रको नाम भेश कुमार नाम आउँछ, उहाँको छोराको भेश कुमार नाम धनुराशि हुन्छ, पूर्णिमाको दिनमा जन्म भएको छ, धनुराशि भइहाल्यो, उहाँको जिज्ञासा आमा बुवासँग सम्बन्ध शुभ रङ्गको वास्तु आमा बुवासँग ठिक छ,
छ अङ्क राम्रो हुन्छ, पहिलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, अहिले सङ्कटै गरेर चलेको छ, वास्तु पनि ठिक छ। उहाँको पनि कमेन्टको छोटो उत्तर दिउँ। हामीले असाध्यै राम्रो कमेन्ट गर्नुभएको थियो। हामी अर्को कमेन्ट छ, इलामबाट भर्खरै मात्र कमेन्ट आएको छ, तर उहाँले आफ्नो बारेमा प्रश्न खुलाउनु भएको छैन, उहाँको पनि आएन। अर्को व्यक्तिले राधे लेख्नु भएको छ, राधे राधे। अब हामी अर्को कमेन्ट हेर्छौ। गुरु राधे राधे, म तनहुँ बन्दीपुरदेखि झरना थापा, म पावर एफएमदेखि दैनिक रूपमा सुन्ने गर्छु। गुरु म मेरो ठूलो छोराको बारेमा हेर्न चाहन्छु भन्नुभएको छ। उहाँले पनि जिज्ञासा खुलाउनु भएको छैन, जिज्ञासा नभइसकेपछि हेर्न सकिएन। अर्को छ कमेन्ट, म हेरिहाल्छु, असाध्य मिठो कमेन्ट गर्नुभएको जस्तो लाग्यो। गुरु राधे राधे, म बझाङ जिल्लाबाट हो, हाल भारतको बेङ्गलोरबाट साईपाल एफएमबाट सुन्दैछु। मेरो जन्म मिति 2060 साल भन्नुभएको छ। उहाँले आफ्नै बारेमा हेर्न चाहनु भएको छ, इन्डियामा हुनुहुन्छ, भारतमा। उहाँले फोन गर्न पनि धेरै गाह्रो हुन्छ नि त, होइन? झन् कमेन्टमा उहाँको पालो आयो। 60 सालको माघ महिनाको 21 गते लेख्नु भएको छ, अनि बुधबार हो, गुरु बझाङ जिल्लामा भएको हो। ल, समय त छोड्नु भएन नि त हो हजुर। ल, नाम पनि छोड्नु भएर रहेछ, ठिकै पनि भयो। कमेन्टमा आफ्नो जन्मेको जिल्ला पनि छोड्नु भएर रहेछ, त्यही भएर सबैको पालो आउँदैन क्या। तपाईँको पालो आइहाल्यो है। अब कतिजनाले भर्खरै मात्रै कमेन्ट गर्नुभयो भने भर्खरै पालो आइहाल्छ, फेरि तपाईँलाई लाग्छ अघि गरे कमेन्ट पालो आएन भन्नुहुन्छ, भर्खरै गर्नुहोस्, तुरुन्तै पालो आइहाल्छ है। अब अर्को एउटा कमेन्ट पढिहाल्छु। म जाजरकोटबाट खिम खनाल हो, उहाँको त अघि नै हामीले कमेन्ट पढिसकेका थियौं। म सनातन रेडियो सुन्दैछु गुरु, म मेरो बारेमा सोधेको छु भन्नुभएको छ। अब उहाँले यो कुन जिल्लामा जन्मिनु भएको यो पनि लेख्नु भएको छैन। खिम खनालजी, तपाईँ जन्मेको जिल्ला पनि लेख्नु भएको छैन, प्रश्न खुलाएर लेख्नु होला है। तपाईँ म जाजरकोटबाट हो भन्ने बित्तिकै तपाईँ जाजरकोटमै जन्मिनु भयो भन्ने हामीलाई यकिन नहुन सक्छ, किनभने जाजरकोटका मान्छे कहिलेकाहीँ धनगढीमा नेपालगञ्जमा आएर पनि त बच्चा बच्ची जन्माएका हुन्छन्, अथवा होइन वारीपट्टि के भन्छ रुकुमका हस्पिटल छ नि तल चौरजारी, त्यहाँ पनि आउन सक्नु भएको हुन्छ आमाहरू। त्यही भएर जन्मेको जिल्ला प्रष्ट रूपमा लेख्नुपर्छ है त। अब अर्को कमेन्ट छ, राधे राधे गुरु भन्नुभएको छ, मकवानपुरबाट सनातन रेडियोबाट सुन्दैछु भन्नुभएको छ, नाम खुलाउनु भएको छैन, उहाँको पनि हेर्न पाइएन। एउटा यस्तो जानकारी दिन्छु म तपाईँहरूलाई, तपाईँहरूलाई कमेन्ट गर्न आएन क्या अझै, तपाईँले कमेन्ट गर्न आएको भए अघि पालो आइसक्थ्यो। तपाईँको कमेन्ट फेरि पनि आजको लागि चाहिँ जति पनि हुनुहुन्छ, तपाईँको कमेन्ट बिग्रिएको थियो भने सच्याएर छिटो भन्दा छिटो कमेन्ट गर्नुहोस् त। म आज सब कुनै पनि कमेन्ट पढ्न लागेको छैन, अनि कसरी हुन्छ भनौँ न, सबैले कमेन्ट फटाफट, अझै हामीसँग 18 मिनट समय बाँकी छ कार्यक्रमको, त्यही भएर तपाईँहरू छिट्टो भन्दा छिट्टो हामीलाई कमेन्ट गर्नको लागि अनुरोध गरे है। अर्को एउटा कमेन्ट छ, राम्रो कमेन्ट जस्तो लाग्यो मलाई। गुरु राधे राधे, म विनोद कार्की रौतहटबाट, म सधैँ सनातन रेडियोबाट सुन्छु। मेरो छोराको जन्म मिति भन्नुभएको छ, यो पढिहालौँ। विनोदजीकोले नाम पनि लेख्नु भएको छ, रेडियोको नाम पनि लेख्नु भएको छ भने 74 साल हो, असोज महिनाको 22 गते लेख्नु भएको छ। असोज महिनाको 22 गते आइतबार बेलुका 8:34 भन्नुभएको छ, 8:34 पर्सा जिल्लामा हेर्दै। अब उहाँ के थियो, उहाँ अहिले रौतहटमा हुनुहुन्छ, तर उहाँको छोरा पर्सा जिल्लामा जन्मिनुहोस्, यसरी फरक पर्छ के। त्यही भएर जहाँ हो त्यही प्रश्न खुला लेख्नु होला, पर्सा जिल्लामा भएको हो, समग्रमा हेरिदिनु होला, साथै घरको वास्तु पनि हेरिदिनु होला भन्नुभएको छ। 74 सालको असोजको 22 गते 8:34 जन्मेको मान्छेको चिना आउँछ, कृतिका नक्षत्रको पहिलो पावबाट अमृत नाम हुन्छ, मेष राशि हुन्छ, लग्न वृष लग्न छ। वृष लग्न भएको मान्छे असाध्य राम्रा हुन्छन्, फेन्सी आइटमका हुन्छन्, पढाइमा राजयोग परेको छ, धेरै कुरामा राम्रो हुन्छ, अलिकति पेटको समस्या, अहिले यो बच्चालाई अलिकति चन्द्रमाको दशा चलिरहेको छ 15 वर्षसम्म, यो 15 वर्षसम्म चल्ने चन्द्रमाको दशाले स्वास्थ्यमा समस्या, चिसोको समस्याहरू अलिकति धेरै हुन सक्ने सम्भावना छ, घर परिवारमा राम्रै हुन्छ, वास्तुको लागि त्यस्तो यहाँबाट बिग्रिएको खालको अवस्था देखिएको छैन। विनोद कार्कीजी रौतहटमा हुनुहुन्छ, तपाईँलाई विशेष आभार व्यक्त गर्छु कमेन्ट गरिदिनु भएकोमा।
अब फेरि हामी फटाफट रूपमा तपाईँका कमेन्टहरू फेरि हेर्छौँ, अर्को मान्छेको पालो आइहाल्यो। तर यहाँ के भइरहेको छ भने कमेन्ट गरेर भाग्ने होइन है, फेरि पनि भने फेरि पनि कमेन्ट गरेर सुनिरहनुहोस् त। यहाँ तपाईँले सनातन रेडियो नेटवर्कमा हाम्रो पात्रबाट सुनिरहनु भयो भने तपाईँको नाम अगाडि आउँछ क्या, अनि तपाईँको पारा फ्याट्टै पहिले आउँछ, तपाईँले जान्नु भएन है। हामी यतिखेर राधे राधे म शङ्खुवा सबबाट सुन्दैछु, जानुका घिमिरे म मेरो बारेमा हेर्न चाहन्छु, ए किन हुन्थ्यो र है। अनिखेर चाहिँ उहाँले जन्म जिल्ला लेख्नु भएको छैन है, जिज्ञासा पनि छैन है त। राधे राधे गुरु लेख्नु भएको छ तर उहाँले नाम खुलाउनु भएको छैन, कमेन्ट छैन के भन्ने, कमेन्ट अहिले धेरै आएको जस्तो लाग्थ्यो। अलिक धेरै कमेन्ट गर्नुभयो भने हामीलाई यहाँ हेर्न पनि सजिलो हुन्छ। अब एउटा कमेन्टको पालो आएको छ, यो कमेन्टको पालोमा तपाईँको पालो परिसकेको छ, जसले अहिले भर्खरै कमेन्ट गर्नुभएको छ उहाँको पालो आएछ। राधे राधे गुरुजी, म डेन कुमार सुनार मकवानपुर जिल्लाबाट सनातन रेडियोमा हजुरको कार्यक्रम सुन्दैछु। म डेन कुमार सुनार आफ्नो नाम राज हेर्न चाहन्छु, साथै मेरो घरको वास्तु पनि जान्न चाहन्छु। मेरो जन्म मकवानपुर जिल्ला हेटौडा 7 विक्रम सम्बत 2064 कति राम्रो लेख्नुभएको छ, यसरी तपाईँको पालो आउँछ। भर्खरै गरेर आएको कमेन्ट है, भर्खरै गरेको कमेन्ट आउँदैन कि भन्ने होइन, अहिले गरेको कमेन्टको तालमेल बिग्रिसकेको छ। 64 सालको असुर महिनाको 19 शनिबार दिनको 2 भएको हो, ठ्याक्कै 2 भएको रहेछ जन्म। उहाँले मकवानपुरमा जन्म भएको पहिले लेखिसक्नु भएको छ, मकवानपुरमा जन्म भएको छ उहाँको। अनि मेरो नाम राष्ट्रहरू के कस्तो छ भन्नुभएको छ, सबैभन्दा पहिले 64 सालको एकदम ध्यान दिनुहोला, यो आवाजलाई रेकर्ड पनि गर्न सक्नुहुन्छ तपाईँहरू है। 64 सालको असोज महिनाको 19 असोजको 19 2 दिउँसो, राशिको नाम डेन हुँदैन, डुबाट डुल कुमार नाम आउँछ। अश्लेषाको दोस्रो पाव पर्छ, यो अश्लेषाको दोस्रो पावले अश्लेषाको शान्ति गर्नै पर्छ, ध्यान दिनुहोला है। राशि कर्कट भयो, नाम डुल कुमार, चिना कोर्नु भएको छैन भने चिना बनाउनको लागि पनि दिउँसो सम्पर्क गर्नुहोला। जागिर खाना के कस्तो भागिरहेको छ भन्नुभएको छ, जागिरको लागि तपाईँको अब यहाँबाट के हुन्छ भने ठ्याक्कै शुक्र अष्टम स्थानमा छ, नसाको रोग लाग्छ, छालाको रोगी हुन्छ। बृहस्पति र सूर्य अलिकति बलवान भएको हिसाबमा तपाईँलाई सरकारी जागिरमा आर्मी पुलिसतिर सम्भावना अलिअलि हो, तर अहिलेको अवस्थामा ग्रह चाहिँ बिग्रिएको छ। ग्रहको राम्रोसँग शान्ति गरेर महामृत्युञ्जय जपहरू गराउनु भयो भने राम्रो हुन्छ है त। प्रणाम लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद। छोटो मिठो, यति मिठो कमेन्ट त कसैले गरेको छैन, तपाईँ अहिले पनि कमेन्ट गर्न सक्नुहुन्छ है। कोपिला राईले हामीलाई खोटाङबाट कमेन्ट गर्नुभएछ, पुरै अङ्ग्रेजीमा लेख्नुभएछ, हामी अङ्ग्रेजी कमेन्ट हेरेनौँ है त। हामी अन्य कमेन्टहरू पनि छन्, भर्खरै मात्र एउटा कमेन्ट आएको छ। राधे राधे गुरुदेव, म प्रमानन्द सापकोटा नारायणघाटबाट छोराको जन्म विक्रम सम्बत, कुन रेडियोबाट सुन्नुभएको छ, लेख्नु भएन है प्रमानन्दजी, हेरिनँ मैले, फेरि नजिकै भएको मान्छेलाई हेरिदिनु भयो भन्ने हुन्छ। अर्को एउटा कमेन्ट छ, गुरु राधे राधे गुरु, म भेरी गंगा नगरपालिका सुर्खेतदेखि बसन्ती खड्का हो, म अहिले सामुदायिक भेरी गंगा एफएम सुनिरहेको छु। उहाँले मिठो कमेन्ट गर्नु भएको छ है त, उहाँको पालो आयो, त्यसपछि फेरि हामी अहिलेको नयाँ कमेन्ट हेरिहाल्छौ। गुरु आज म मेरो दाईको बारेमा हेराउन चाहन्छु, दाईको जन्म मिति 2006 नोभेम्बर। अब यो तपाईँले सिमला जिल्लाको भारतमा भएको, सिमला जिल्ला भन्नुभएको छ, यो अंग्रेजी इण्डियाको समयमा जन्म भएको रहेछ उहाँको दाजुको, यो पनि हेरिहालौँ ल। हामी अंग्रेजी टाइम पनि हेर्छौ, अमेरिकामा जन्मेका पनि हेर्छौ, सबै ठाउँको हेर्छौ। 2006 अनि नोभेम्बर 2 तारिक भन्नुभएको छ, बिहिबार भन्नुभएको छ, दिउँसोको 1:55 दिउँसो, जन्म भारत इण्डियामा भन्नुभएको छ, जिल्ला चाहिँ उहाँले सिमला भन्नुभएको छ, सिमला जिल्लामा, सिमला भनेको यात्री है, सिमलामा जन्मेको मान्छे। तपाईँको दाजु नेपाली समय अनुसार 63 कार्तिक 16 हुन्छ, यो तारिक अनुसार चाहिँ नोभेम्बर 2 हुन्छ। पूर्व भाद्रपदाको 4 पावमा नाम, राशिको नाम दीपक नाम आउँछ, लग्न कुम्भ लग्न छ, राशि भने

0: सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
2: नमन शपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: यो हो रेडियो टाइगर 90.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छाएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको परेवाभिर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साँफे मार्तरी सड़क खण्ड अवरूद्ध। गोरखाको चुमनुम्री 4 मा बाढ़ीले 4 वटा घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा। 3 वटा ईरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामा थि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य भइरहेको छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत, त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढ़ी जलविद्युत आयोजनामा विद्युत क्रियाको 6 औं तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3 आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। त्यस्तै त्रिशुली 3B सेना 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोलीले अडी 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 हाकु सुरुङको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु आइताओको जीवितै उद्धार गरेको थियो। बाढ़ीपछि सुरुङमा फँसेका 3 जना र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारेका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोरखामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 शव रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 599 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको हो। 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ

0: क्षेत्रमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अघि बढ़ाएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई आग्रह गर्नुभएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकोले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःख सुख अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकी समेत बाढ़ीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। साथै प्रभावित आमा बुवालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पीड़ित र विस्थापितलाई सरकार अस्थायी शिविरमा राखेको र त्यहाँ राहत स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाई छ। अस्थायी बसाईलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा आज पनि मर्मत कार्य भइरहेको छ। मर्मतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मर्मतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। त्रिशुली नदीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। त्यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले कृष्णवीरको सड़क कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको हो। 252 मिटर ट्र्याक खन्ने काम सकिएसँगै मेसिन आवत जावत गर्न सक्ने गरी अस्थायी ट्र्याक भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। पहिरो खसेपछि घोराई थवाङ शहीद मार्ग र साफे मार्तरी सड़क खण्ड अवरूद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका एक खोलाबाङमा आज बिहान सड़कमाथिबाट पहिरो खस्दा घोराई थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी कुरेलीले जनाएको छ। पहिरो खसेपछि यो सड़क हुँदै दाङ रोल्पा रोकुम ओहोरदोहोर गर्ने गाड़ी र यात्रु रोकिएका छन्। पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाई छ। त्यस्तै बाजुराको जिल्ला सदरमुकाम जोड्ने साफे मार्तरी सड़क खण्ड पनि अवरूद्ध छ। गैरातीको वर्षाका कारण मार्तरीको बढ़ी मालिका नगरपालिका 9 कारागार मोड़ विनोद स्मृति प्रतीक्षालय सेलागाड सुवाकाँध लगायत ठाउँमा सड़कमाथिबाट पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पहिरो हटाउन टोली परिचालन भएको छ। टोलीले बढ़ी मालिका नगरपालिका र सड़क विभागको उपकरण प्रयोग गरी पहिरो हटाउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। गोरखाको चुम्नुमरी गाउँपालिका चारमा बाढ़ीले चारवटा घर बगाएको छ। नामरूङ खोलामा गैराती आएको बाढ़ीले स्थानीय नुर्बु छिरिङ, उर्गेन लामा, लाक्पा भुटी लामा र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढ़ीले फलामे एउटा पुलमा समेत सामान्य क्षति गरेको छ। नामरूङ खोलाको बाढ़ीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी आएको खोला चुम्नुमरी गाउँपालिका 4 र 2 भएर बग्ने गर्छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा नवलपुरमा सबैभन्दा धेरै 34 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँ, कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने अनुमान छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमा नाकामा राष्ट्रिय झण्डा फहराइएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवागढ़ी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ। बाढ़ीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी तिमुरीबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 3 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानी रिभोल्युसनरी गार्ड्स कोर्प्सले अमेरिकी नौसैनिकका 2 युद्धपोततर्फ ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ट्याङ्करमा आक्रमण गरिएको अमेरिकी सेनाको दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार खार द्वीप र जास्कन नजिक रहेका 2 ट्याङ्करलाई निष्क्रिय बनाइएको छ भने खाड़ी बाहिर रहेको अर्को ट्याङ्कर पूर्ण रूपमा ध्वस्त पारिएको छ। ती जहाजहरू इरानी रिभोल्युसनरी गार्ड्स र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने छाया सञ्जालको हिस्सा रहेको अमेरिकाको दावी छ। अमेरिकी रक्षा सचिव पीट एक्सेथले इरानले अमेरिकी पानी जहाजमाथि आक्रमण गरे उसका तेल ट्याङ्करलाई निशाना बनाउने चेतावनी दिएको बीबीसीले जनाएको छ। यता इरानले अमेरिकी कार्यवाहीको कड़ा निन्दा गर्दै यसलाई गैर कानूनी र आक्रमक कदम भनेको छ। साथै यस्तो आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा निम्ति आएको इरानको प्रतिक्रिया छ। यो घटनासँगै विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजमा थप तनाव बढ़न सक्ने जोखिम देखिएको छ। अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरबसँग खेलिरहेको छ। टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ भने ब्याटिङ गरिरहेको साउदी अरबले ताजा अवस्थामा 30 ओभर 5 बलको खेल सकिँदा 3 विकेट गुमाएर 116 रन बनाएको छ। साउदी अरबले 24 ओभरमा 2 विकेट गुमाएर यसअघि 100 रन बनाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको थियो। त्यस्तै अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले पनि अहिले न्यूजील्याण्ड एसँग अभ्यास खेल खेलिरहेको छ। नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। डार्विनको मररा ओभलमा भइरहेको खेलमा नेपाल एले अहिले ताजा अवस्थामा 40 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 164 रन बनाएको छ। एक दिवसीय अभ्यास खेल नेपालले खेलिरहेको हो। यसअघि दुई खेलमा नेपाल लगातार पराजित भएको थियो। पहिलो अभ्यास खेलमा नेपालले तास्मानियासँग 2 विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छ्याएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको पर्यावीर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द। मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ सहित मार्ग र साफे मार्थरी सड़क खण्ड अवरूद्ध। गोरखाको चुमनुमरी 4 बाढ़ीले 4 घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले मध्यमदेखि हल्का वर्षा। 3 इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसएससी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुने।
5: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारवर्दीय नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारवर्दीय नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारवर्दीय नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही भदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ। सिको साकोस भरि गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरि गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिव सुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन दान।
1: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।

0: पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अथामी सुनचाँदी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
0: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
0: सम्पर्क मोबाइल नम्बर 98400463368।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन सँगै बाघ झैं।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका निर्चया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 निर्चया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनु हुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: रक्तदान जीवनदान रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं
1: दान गरी गरौं जीवन दान।
0: ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवनदान।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुनि।
1: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ। राष्ट्रको शान किसान।
1: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाँकीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, र सिवा नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरोना नाका केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय, चालक यात्रु बीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जित सहित नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको आज 12 दिन, आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाइमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै राज्य संयन्त्रको ढिलाइप्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनएका लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1037 शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ। 98 शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 900 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 900 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एक्सकाभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य 2 नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाकामा त सञ्चालन छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाडका बेला बजारमा भोगी वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढी दूरीमा रहेको कोरल नाकाबाट ल्याउँदा झण्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र सोयागढी नाका तत्काल खोलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़ने सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 चाल, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल। युरोपेन्स, घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारी गाडी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकाहरूले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। सड़की जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको N16/87 गाडी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको August 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारेज गर्नेसम्मको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगारी र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। त्यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय। रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार.
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर.
4: रक्तदान जीवनदान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं.
5: दान गरी गरौं
4: ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, नारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं. रक्तदान कार्यक्रम आयोजना हुने मिति यही भदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि. स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण, ठाकुर बाबा नगरपालिका 9, ठाकुरद्वारा बर्दिया. आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं. रक्तदान जीवनदान. सिकुसाको धुरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना. सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 धुरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ.
6: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भडौ 24 गते.
4: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर, मिति यही भदौ 25 गते.
6: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा, मिति यही भडौ 26 गते.
4: कालीगौडी सेवा केन्द्रका लागि शिव सुन्दर माध्यमिक विद्यालय प्राङ्गण, कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते.
6: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया, मिति यही भदौ 30 गते.
4: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते. र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते. साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ.

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनसादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनसादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनसादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरबिया 98165-0672 98224-21679 र 98125-10349।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिय नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सस्नदै बाघ्ने रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो सिको साकोस भरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिदपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो।

0: सम्पर्क मोबाइल नम्बर 98681 0693।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 5 बजेको छ.
1: यी भदौ 10 गतेका दिन भुतेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यी 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ.
2: सिकोसाकोस भरि गाउँको 9वाँ वार्षिक साधारण सभा सम्बन्धी सूचना. सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भरि गाउँ बर्दियाको 9वाँ वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ.
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया. मिति यही भदौ 24 गते.
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर. मिति यही भदौ 25 गते.
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा. मिति यही भदौ 26 गते.
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया. मिति यही भदौ 27 गते.
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया. मिति यही भदौ 30 गते.
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया. मिति यही भदौ 31 गते. र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया. मिति यही असोज 1 गते. साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ.

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण। मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99301 मा सम्पर्क गर्न सकिनेछ।

0: यी भदौ दशगतेका दिन भुतेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यी 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: भदौ 10 गतेका दिन भुतेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा जनता झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिने

0: केही भदौ १० गतेका दिन भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ २२ गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: 个呀呀队，喽，哎呦哎呦，我的小子，加油！
1: 我等你 ，Radio Tiger 来哟。
2: युहो रेडियो टाइगर 99.2 MHz गर्जन सधैं बाग्झै रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
3: यो किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: A complete piping solutions

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना सम्पर्कविहीन।
0: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
1: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
2: गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले गर्नुभएको छ।
0: इन्डोनेसियामा ज्वालामुखी विस्फोटको कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 150,000 यात्रु अलपत्र।
1: र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जित, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7:00। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेपछि बाढ़ीको आज 12 दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 र हिजो 11 दिनमा 2 जीवितै उद्धार भएकाले आज पनि जीवित उद्धारको आशा सहित खोजीको काम भइरहेको हो। भोटेपछि र तल त्रिशुलीमा आएको बाढ़ीमा कतिजनाको ज्यान गयो, कति घाइते भएका छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै पनि संकलन भइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीको क्षतिबारे विवरण अध्यावधि गर्ने काम गरिरहेको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 1341 शव फेला परेका छन्। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेका छन्। 13,104 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा छन्। 4,996 जना सम्पर्क बाहिर छन्। घाइते संख्या 6,075 जना पुगेको छ। प्रारम्भिक अनुमानमा 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको छ।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवी घाटमा रहेको तादी नदीमा एग्रो ब्रिज जडानको काम गरिरहेको छ। 60 मिटर लम्बाई र 5.5 मिटर चौडाई तथा 50 टन क्षमताको एग्रो ब्रिज ढुवानी गरी 55 जनाको टोलीले जडानको काम गरिरहेको सेनाले जनाएको छ। गल्छीबिदुर सड़क खण्डमा पर्ने देवी घाटमा जडान भइरहेको पुल अबको 2 दिनमा जडान गरिसक्ने लक्ष्य छ। त्यहाँ यसअघि रहेको 55 मिटर लामो पुल बगाएपछि नेपाली सेनाले आफूसँग रहेको पुल जडान गरेर सड़क सञ्चालन गर्न लागेको हो। सेनासँग 76 मिटरका बेली ब्रिज छन्। सरकारले रसुवाबाड़ीबाट 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र झण्डै 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको जनाएको छ। बाढ़ीपछि रसुवा मुख्य सड़क सञ्चालनबाट टुटेको छ। बेत्रावतीमा यसअघि सड़क भएको झण्डै 500 मिटर भागमा खोला नै बगेकोले त्यसलाई फर्काउनु पर्ने देखिएको छ। बेत्रावती बजारमै समेत 3-4 मिटरसम्म थुप्रिएको ढुङ्गा माटो हटाउनु पर्नेछ। बेत्रावतीमा बेली ब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकिएको भए पनि पुल अघि सड़क पुनर्निर्माण चुनौतीपूर्ण रूपमा देखिएको हो।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत 9 विषय मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्रयाकलाई फराकिलो बनाउने काम आज पनि भइरहेको छ। 9 विषय मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्रयाक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एक्सकाभेटर, बुलडोजर र लोडर सहित भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्रयाकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्।
1: यसैबीच कृष्णभीरमा सड़क मरमत चलिरहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना निकालेर नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने जानकारी गराउनु भएको हो। उहाँका अनुसार कृष्णभीरको सड़क मरमत कार्य सम्पन्न भई गाड़ी सञ्चालन नहुन्जेलसम्म यो काम चल्नेछ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि

0: समन्वय भइरहेको जानकारी दिनुभएको छ।
1: मुख्य दुई नाका रसुवागढीका तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरल नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाडका बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रूपियाँ खर्च ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ती र ढिलाइ हुने गरेको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुखा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढी नाका तत्काल खुलाउन सम्भव छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका उप महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
7: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
6: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
7: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी बाढीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 वटा शव भेटियो, 4,996 जना सम्पर्कविहीन, नुवाकोटको तादी नदीमा पुल जडाउनको काम चल्दै, पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने, दुई मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ्ने जोखिम लगाए आजको खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान पठाइएको हो। यस्तै स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
1: भोटेकोशी बाढ़ीपछि विस्थापित गर्भवती सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य थप जोखिममा परेको छ। सुरक्षित आवास, पर्याप्त पोषण, सरसफाई, गोपनीयता र नियमित स्वास्थ्य सेवाको अभावले उनीहरूमा स्वास्थ्य समस्या बढ़न सक्ने जोखिम छ। बाढ़ीका कारण घरबारसँगै सड़क, स्वास्थ्य संस्था र राहत वितरण प्रणाली समेत प्रभावित भएपछि गर्भवती तथा सुत्केरी महिलालाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा अबको एक महिनाभित्र मात्रै झण्डै 500 महिलालाई प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अनुमान छ। जोखिममा रहेका गर्भवती महिलालाई समयमै स्वास्थ्य स्वस्थसम्म पुर्याउने, सुत्केरी आमा र नवजात शिशुलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक पोषण, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने काम चुनौतीपूर्ण बनेको छ। साथी हृदय रिमालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
8: प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुनै समस्या नहुन् भनेर काम गरेका छौँ र विशेष रूपमा अलि लक्षित वर्गहरू गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, विशेष रूपमा निगरानी गरिदिनुपर्ने वर्गका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यक्रमसँग सहजीकरण गर्ने, समन्वय गर्ने गरी त्यहाँ हाम्रो हेल्थ डेस्कमा रहनुभएका साथीहरूले समन्वय गर्नुभएको छ। विभिन्न समस्याहरूलाई निगरानी गर्नलाई परिचालन भएको टिमहरूले पनि त्यसरी काम गर्नुभएको छ। अर्को अब प्रजनन स्वास्थ्यसँग जोडिएको, मानसिक स्वास्थ्यसँग जोडिएको सुत्केरी गर्भवती महिलाहरू, खोप लगाउनु पर्ने साना बाल बालिकाहरूलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले त्यसैका लागि केन्द्रित गरेर टिमहरू चाहिँ परिचालन गरेको छ। सुत्केरी गर्भवतीहरूको परीक्षण, त्यसका लागि व्यवस्थापन, खोप पोषण लगायतका कार्यक्रमको व्यवस्थापनका लागि सहजीकरण गरिरहनु भएको छ।
9: लक्षित वर्ग र आम नागरिकहरूलाई अब ठाउँको पनि अभाव छ भनिन्छ, होइन? एकै ठाउँमा राखेको अवस्था छ कि अथवा फरक फरक छ उहाँहरूको, विशेष छुट्टा छुट्टै छ, वासस्थानको व्यवस्थापन कसरी भइरहेको छ, अथवा एकै ठाउँमा राख्दाखेरि त्यसको जोखिम के हुन सक्छ?
8: विपद नै किसिमको हामीलाई सबै हिसाबले जोखिमपूर्ण नै हो। विपद पछिको प्रतिकार र त्यसपछिको व्यवस्थापन कुरा जति सजिलो अरू बेला सामान्य अवस्था हुँदैन, त्यसभित्र हामीले जति सक्दो चाँडो सामान्य अवस्था जस्तो बनाउने र त्यो विशेष वर्गहरूलाई छुट्याएर उहाँहरूलाई विशेष रूपमा गर्नुपर्ने निगरानी, उहाँहरूलाई विशेष रूपमा प्रदान गर्नुपर्ने सेवाहरूमा केन्द्रित हुनुपर्छ भनेर स्वास्थ्य क्षेत्रले स्वास्थ्य इतरका प्रतिकारमा संलग्न रहेका अरू क्षेत्रहरूसँग पनि निरन्तर सम्पर्क गरेर समन्वय गरेर त्यो गरेर सरसफाई, पानीसँग जोडिएको विषयहरू, अर्को त्यहाँ बस्नुहुने विशेष वर्गको सुरक्षासँग जोडिएर काम गर्ने, प्रोटेक्सनको लागि काम गर्ने सरकारवालाहरूसँग पनि हामीले समन्वय गरेर गरेका छौँ।
9: आम नागरिकहरूले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने काम के छ यहाँको सरकारतर्फबाट आग्रह गर्ने कुरा?
8: यो विपदको विशेष परिस्थिति हो, यसमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ। एकअर्काले सही आधिकारिक निकायहरूबाट आएका सूचनाहरूका आधारमा, जानकारीहरूका आधारमा, निर्देशनहरूका आधारमा काम गर्नुपर्ने हुन्छ। प्रभावित नभएको व्यक्तिहरूले, विपदमा परेको व्यक्तिहरूलाई सहयोग गरिदिने पाटोमा हामीले विशेष रूपमा अलिक बढी काम गर्नुपर्ने, जो लक्षित वर्ग हो, जो साँच्चै पीड़ित हो, जसलाई हामीले विशेष रूपमा सहयोग गर्नुपर्छ, त्यो व्यक्तिहरूलाई केन्द्रमा राखेर सहयोग पुर्याइदिन, यो कुराहरू बुझिदिन अनुरोध गर्छौँ। त्यो बेलामा जनस्वास्थ्यको दृष्टिकोणले हुन सक्ने विभिन्न किसिमका सर्वरोगहरूको जोखिम हुन सक्छ, त्यसले गर्दा स्वच्छ सफा पानीको प्रयोग, सरसफाईमा अरू बेलाभन्दा धेरै हिसाबले ख्याल गर्नुपर्ने हुन्छ। भनेर हामीलाई पानी जान्ने, खाद्यान्नसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, पोषणसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, किट जान्ने स्वास्थ्य समस्याहरू, मानसिक, सामाजिक, अरू स्वास्थ्य समस्याहरू हुन सक्ने खालका जोखिमहरूतिर हामीले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ। सरकारका सबै निकायहरू त्यसमा लागेर काम गरिरहनु भएको छ। विशेष रूपमा बाल बालिकाहरूलाई खोप लगाउनु पर्ने छ भने समयमै खोप लगाउने कुराहरूमा हामीले ख्याल गरिदिनु पर्ने हुन्छ। नसर्ने रोगका कोही औषधि खाइराख्नु भएको कोही नियमित बिरामीहरू हुन्छ भने उहाँहरूको औषधि नटुटोस् निरन्तर खुवाउन सकियोस् भनेर ख्याल गरिदिनु पर्ने हुन्छ। सुत्केरी गर्भवती महिलाहरू हुनुहुन्छ सानो शिशुहरू चाहिँ दुध खुवाइराख्नु पर्ने स्तनपान गराइराख्नु पर्ने खालका हुनुहुन्छ भने उहाँहरूलाई निरन्तर स्तनपान गराउने खोप लगाउने पोषणका लागि कार्यक्रमहरूमा सहभागी हुने लगायतका कुराहरू हामीले जसरी हुन्छ निरन्तरता दिने गरी त्यहाँ रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने सरकारले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू छन् ती हटलाइन नम्बरहरूबाट सेवा लिने गर्यौँ भने हामीलाई अलिकति सहज हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार बीणा जोशीको नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई प्रदान गर्ने भएको छ। गुठीले यसअघि छानिएका 10 पुस्तक मध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभयो। त्यस्तै गुठीले झण्डै 6 दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा दिने निर्णय गरेको छ। यस वर्ष मदन पुरस्कारका लागि शीर्ष 10 नेवार समुदायका परम्परागत मुकुण्डो नाच सहित केशवराज गेवालीको अज्ञात केशव दाहालको इथा ललित विष्टको उत्कर्ष रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौन गौड़को इतिहास उमा सुवेदीको परिधि सीमा आभासको महायुग श्रवण मुकारुङको सलह डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउद मनोनित भएका थिए।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: बाको एक मात्र डीटीएच सेवा डिस्कोम
1: डिस्कोम खुशीको कनेक्शन
0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आउँदो संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। भोटेकोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको भर मात्र नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो।
3: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रसुवा बाढ़ीलाई नेपालले विपद अध्ययन र पुनर्निर्माणको मोडल केस बनाउनुपर्ने बताउनु भएको छ। भौगोलिक समाजले आयोजना गरेको रसुवा बाढ़ी सम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढ़ीलाई जलवायु परिवर्तन जन्य विपदको रूपमा अध्ययन गरेर त्यसलाई प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले त्रिशुली नदी क्षेत्रमा भएको विपदलाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण केसका रूपमा विकास गर्न सकिने बताउनुभयो। हिमाली तथा पर्वतीय देशहरूमा जलवायु परिवर्तन र विपदका प्रभाव बढ़िरहेको उहाँको भनाइ छ।
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाण्डु भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाण्डु ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।
3: सरकारले सिंहदरबारमा रहेको संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग स्तम्भको शिलान्यास गरेको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्व धारमन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आज संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभएको हो। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भए पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि वर्तमान सरकार गठन भएको हो। सरकारले जेएनजी शहीद दिवसका अवसरमा भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोटका कारण 150,000 जना यात्रु अलपत्र परेका छन्। 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्दा यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। बिहान अनाक काकाताउ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो हाट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री डुडी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभएको छ। उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। यातायात मन्त्रालयको अनुसार मुख्यतया सिंगापुर आउने जाने उडानहरूका साथै दोहा, सिडनी र क्वालालम्पुर लगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ। शुक्रबार राति अबेर ज्वालामुखी फुट्न शुरू भएको थियो, जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लावाको फोहरा र ठूलो गर्जन सुनिएको थियो।
3: भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकलाई स्थानीय मराठी भाषा सिक्ने एक वर्षको समय दिएको छ। चालक र यात्रुबीच संचारमा सुधार ल्याई यात्रालाई सुरक्षित बनाउने उद्देश्यले यो नियम ल्याएको हो। यसअघि भाषा परीक्षामा असफल हुने चालकलाई एक महिनाभित्र मराठी नसिके लाइसेन्स नै खारिज गर्ने कडा व्यवस्था गरेको थियो, तर चालक र संगठनले यसबाट रोजगारी र जीविकोपार्जन खोसिने भन्दै तीव्र विरोध गरेपछि सरकार पछि हटेको हो। महाराष्ट्रमा धेरैसो ट्याक्सी चालक उत्तर प्रदेश र बिहारबाट आएका हिन्दी भाषी रहेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। लगातार तेस्रो जित सहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको छ। एसिसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
3: अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपालीले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो।
4: र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाडौँको यो पहिलो हार हो। काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेपछि बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 वटा शव भेटियो। 4996 जना सम्पर्कविहीन।
3: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णगिरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
4: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
3: इण्डोनेसियामा ज्वालामुखी विस्फोटनका कारण 6 वटा विमानस्थल बन्द। 474 उडान प्रभावित। 150,000 यात्रु अलपत्र।
4: र लगातार तेस्रो जित सहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा। नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जित। कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: यही भदौ 10 गतेका दिन भोटेको सीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
2: सिको साकोस भरि गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरि गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ चाहिँ
3: रेडियो टाइगर स्टुडियो टाइम
4: यति बेला साँझको 7 बजेको छ
5: यी भदौ 10 गतेका दिन भुतेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यी 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ
6: धेरै धेरै धन्यवाद छ है नानी
7: होइन दिदी मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्
6: हाम्रो यहाँ झाला बाला मंगलसूत्र छड्के तिलहरी तिलहरी हार मिनी हार औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक खुरीगाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा
7: सम्पर्क मोबाइल नम्बर 98400463
8: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा बर्सातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ
9: सर्पहरू प्राय झाडी घाँस ढुङ्गाको काप काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन् यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ
8: जंगल खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ खुल्ला खुट्टा हिँड्नु हुँदैन तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ
9: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ
8: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन् राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने
9: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने जमिनका प्वालहरू भए चुर्ने सर्पको आश्रय हुने ठाउँहरू हटाउने घरको झ्याल ढोकामा जाली राख्ने
8: सर्प देखेमा टाढैबाट बाटो फेर्ने सर्पलाई जिस्काउने मार्ने वा समात्ने प्रयास नगर्ने सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ त्यस्तो अवस्थामा नचलाउने
9: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने
8: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ
9: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने बरु लाठी वा औजारको प्रयोग गर्ने खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ पोखरी तलाउ खोला नदी नालामा विषालु सर्प पनि हुन सक्छन् यस्ता स्थानमा पौडी खेल्दा खोला तर्दा सावधानी अपनाउने
8: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने
9: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
8: शान्त रहने धेरै हिँडुल नगर्ने विष फैलन सक्छ।
9: ध्वंस भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
8: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्वदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
9: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
8: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यी भदौ दस गतेका दिन भुतेको सीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चौक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैरार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-90450 वा 98045-93301 मा सम्पर्क गर्न सकिनेछ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भरिगाउँ बजार, बर्दिया।
2: सिकोसाकोस भरिगाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरिगाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भडौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भडौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: के तपाईलाई दुनाको परी चाहिएको छ? पूजा आजा विवाह प्रतिबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरदिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: यी भदौ 10 गतेका दिन भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यी 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।

0: यी भदौ दश गतेका दिन भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सिकोसाकोस भुरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: भदौ दश गतेका दिन भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै नेपाल सरकारले भदौ 22 गतेका दिन शोक मनाउने तथा सप्तकोशी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हुँदा यही 22 गते कार्यालय तथा विद्यालय खुला रहने सम्पूर्णमा जानकारी गराइन्छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।

0: लागै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सधैँ बाज्ने रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्री।